0: अलग अलगै कारणले गर्छ नि कृष्णले कृष्णीय रूपमा व्यात्ने आज जस्तै कि कृष्णाष्टमी भई कृष्ण पूजा दिउँ न कृष्णीय भाषा म चाहिँ मस्त गठेको चिची दिदी मस्त कृष्ण त जुइ नि वेय स्टाइल म त छैँ जुइ का उलेला अठे जुइ अले मेउ शिवरात्रि हाटमा उहिले हाटमा पिला भीमजा मला भीमजा बिल विजयी विजयासन अहिले वा मापी घटे स्वयं बिहोलि मस्त मिस्ट मस्त क घना मस्त भाषा आइमु पच त अलको थे घटे घटे जुएका आइमु भाषा शिव यो वैब्ले न शिव यो पायला छिसेला शिवपट्टि मुख नप नप शिव विजय बिल मेवे स्टाइल पासे मेउका सुराव सुराव चाहिँ पाया मुसिओका आठौँ नै मला नप त लाग यो
1: अहिले
0: नप लाइ लगे जी ड्योनो छ उइटा ढाइ मखला माइ त अहिले हान म अहिले लिप्ट उल्टे नाटे आयो ठोठा आठौँ नै ए मराका
2: कृष्ण भगवान छन् विजयले एकदमै जिता नि पुस्ना नि आराम दियात नि छिताला म त म जिता ठुकाएर गर्छ म त छैन जियात नि हारटीमा विजयकीले अब चाहिँ नि एकदम म क्वानो है आठे आफै आफै खाना भएका अब न नाफा चाहिँ नि अब चाहिँ नि यहाँ विजयकीलाई जित अप्छ्याजी ओ अप्छ्याजी कति त गई होला कति त हतार सुकुमारे नि यहाँ ठान भगवान् कना विजया मात्रै कति त यहीमा को गुल्स्याँ यही छु नि गुल्स्याम या छु नि गुली ज्ञान छु नि होला ए जानी त्यही भगवान् जित यहाँ छ शान्त रूपमा अचना बिजाउँ छु आपद विपद दुसत प्रभु न जित स्व बिजाउँ सीत न रछे या मासँग बिजाउँ नका भगवान्ले म छिछे खला दुका आ सुनान खनि मको जितकै खनेका ठे खलान चौँस मासु न खलान चौँ दाई तर जित भगवान् झने खन छु नि अनि अब खलना चुनिले तर पनि त एज ल्याओ उहीँ ज्याउलो पागल नि राई ल एज जित अथे पिने गर्न न अथे भगवान् जिबो पुकार स्वीकारियन बिजाउँ ज शान्ति नारु क्षमै नारु भनेका फना फुफ आ अथे पिनी चाहिँ नि अथे ला गरी आछु अथे मजु शान्त जो
3: การเป็นผู้สื่อสารระหว่างเทพและมนุษย์ทำให้ดิวมะต้องปฏิบัติตนอย่างเคร่งครัดในระหว่างการทำพิธีดิวมะจะไม่สามารถรับประทานอาหารดื่มน้ำหรือกระทั่งลุกออกจากที่นั่งเพื่อทำธุระส่วนตัวได้จึงไม่น่าแปลกใจที่มานีมายาจะชอบทำอาหารและงานเล็กๆน้อยๆในสวนเพื่อขยับแข้งขาหากเธอว่างเว้นจากการเป็นดิวมะ
4: After finishing all checkups and all, then only she cooks food and eat.
5: Did she cook by herself or you cook for her?
4: Yeah, we also cook for her, but most of the time she cook herself. Before preparing food, we have to clean everything, like all our cooking materials, or we have to clean it.
5: Why you have to clean everything?
4: Because she is goddess, so we have to, after we eat, no, we have to clean all. She is vegetarian, so we don't mix food and everything, like spoons, we keep it separately.
5: Does she live differently from another family member?
4: Actually not, because whatever we do, she also do same. She is vegetarian, and she don't eat meat and even don't touch it.
3: การได้ติดตามชีวิตของมานีมายาตลอดช่วงบ่ายทำให้เราพบว่าเธอนั้นไม่ได้แตกต่างจากสมาชิกคนอื่นๆในครอบครัวแม้แต่น้อยและถือการเป็นดิวมะจะทำให้เกิดความยุ่งยากในบางครั้งแต่ครอบครัวที่น่ารักของเธอก็พร้อมที่จะสนับสนุนและปรับตัวไปพร้อมๆกับความรู้สึกภูมิใจที่คนในครอบครัวของพวกเขา